0: ইমান পৰি চন্দন পাঠকৰ কণ্ঠৰ দুটি আধুনিক গীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া শুনক নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस्। गंगा क्षेत्रीबाट नलबारी जिल्लाको टिहु समष्टिको बाणेकुसीको सलमारीमा स्थापन भएको पेप्सिक उद्योगको उत्पादन कार्य मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज शुभारम्भ गर्नुभएको छ। कार्यक्रममा नलबारी समष्टिको विधायक तथा मन्त्री जयन्त मल्ल बोरुवा र टिहुको विधायक तथा प्राक्तन मन्त्री चन्द्रमोहन पाटवारी लगायत राज्यका सरकारका केहीजना शीर्ष विषय उपस्थित रहेका थिए। यो कार्यक्रमको निम्ति नलबारी जिल्लाको प्रशासनले चाहिने प्रस्तुति सम्पूर्ण गरेका छन्। नलबारीको यो वृहत उद्योग स्थापनद्वारा जिल्लाको औद्योगिक विकास र स्थानीय अर्थनैतिक उन्नयन र कर्मसंस्थापनको नयाँ सुजोग सुविधा सृष्टि हुनेछ भन्दै आशा गरिएको छ। 778 करोड रुपियाँको व्ययले निर्माण भएको पेप्सी ग्रिनफिल्ड खाद्य उत्पादन र कम्पनीमा कम्ता पनि 500 जना प्रत्योग र परोक्ष रूपमा कर्म संस्थापन प्राप्त गर्नेछन्। यसमा 75% महिला कर्मचारीले नियोगको सुविधा प्राप्त गरेका छन् र कारखाना उत्पादनको क्षमता वर्षौँ 22,000 देखि 23,000 मेट्रिक टन भन्दै प्रकाश गरिएको छ। असम र मेघालयको बाह्यिक सहाय प्राप्त प्रकल्पहरूको गतिलाई बढाउनको उद्देश्यले दुईवटा राज्यको मन्त्री क्रममा डाक्टर हेमन्त विश्व शर्मा र कनराड साङमाले हिजो नयाँ दिल्लीमा केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणलाई साक्षात गर्नुभएको छ। कर्तव्यको भवनमा अनुष्ठित यो गुरुत्वपूर्ण बैठकमा उत्तर पूर्वाञ्चलको मूलधनी व्यय वृद्धि गर्नको साथसाथै बाह्यिक सहाय प्राप्त प्रकल्पद्वारा भौगोलिक तथा आन्तगाँथनी उन्नयनको निम्ति नयाँ विनियोगको रस्ता खुलाको सन्दर्भमा विशद रूपमा छलफल भएको छ। बैठकको अन्तमा मुख्यमन्त्री डाक्टर शर्माले सामाजिक माध्यमद्वारा दुईवटा राज्यमा बाह्यिक सहाय प्राप्त प्रकल्पहरूको गतिलाई बढाउनको निम्ति केन्द्रीय वित्त मन्त्री सीतारमणलाई आह्वान जनाउनु भएको छ भन्दै उल्लेख गर्नुभयो र साथमा श्री सीतारमणले यो दिशालाई इतिवासक स्वागत जनाउनु भएको छ भन्दै उल्लेख गर्नुभयो। राज्यको सरकारले पशुधन बिमा सेवा आरम्भ गर्नको निम्ति केन्द्र सरकारदेखि पुँजी प्राप्त गरेको छ। यो पुँजी 2026-27 वित्त वर्षको भित्र मुठ 2,29,646 पशुधन बिमाको लक्ष्य निर्धारण गरिएको छ। पशुधन र पशु चिकित्सा विभागले राष्ट्रिय पशुधन अभियानको अधीनमा यो बिमा सेवा रूपायण गरेको छ र विभागको तथ्यअनुसार योजनाको रूपायणको निम्ति केन्द्र सरकारले 2,11,25,000 रुपियाँ प्रदान गरेको छ र योजनाद्वारा राज्य सरकारको तर्फबाट 23,47,000 रुपियाँ व्यय गरिनेछ। केन्द्र सरकारले पुँजीको व्यवहार अनुसार परवर्ती समयमा धेरै धन प्रदान गर्नेछ। योजनाको अधीनमा ठुला ठुला पशुको भित्र गाखिर दिने गोरुको क्षेत्रमा 30,000 र गाखिर दिने भैँसीको क्षेत्रमा 40,000 रुपियाँ र भेडा बाख्रा र सुँगुरको क्षेत्रमा 3,000 रुपियाँ धार्य गरेको छ। गाखिर दिने गोरुको क्षेत्रमा एक वर्षको निम्ति 873 रुपियाँ प्रिमियमको धार्य गरेको छ। यो प्रिमियमको 85% अर्थात् 742 रुपियाँ राज्य सहाय रूपमा प्रदान गरिनेछ। गाखिर दिने भैँसीको क्षेत्रमा एक वर्षको निम्ति 164 रुपियाँ प्रिमियम निर्धारण गरेको छ। यसको 999 रुपियाँ सरकारले प्रदान गर्नेछ। यता प्रधानमन्त्री फसल बिमा योजनाको रूपायणको क्षेत्रमा असमले देशको भित्र शीर्ष स्थान प्राप्त गरेको छ र मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो सामाजिक माध्यमद्वारा उल्लेख गर्दै भन्नुभएको छ कि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शिताको रूपमा कृषक कल्याणको संकल्प सारथी गर्दै राज्यको कृषि खण्डले यो

यो उल्लेख स्वीकृति प्राप्त गरेको छ र समयमा अधिसूचना राजा सहाय प्रदान फसल बिमा परिसरको वृद्धि प्रयुक्ति सफल व्यवहार र दाबी र कृषकको अभियोग समयमा समाधान सम्पूर्ण दिशाको क्षेत्रमा प्राप्त गरेका सफलता कृषकहरूको प्रति राज्य सरकारको दायबद्ध प्रतिफलन भएको छ भन्दै मुख्यमन्त्री उल्लेख गर्नुभयो। लोकेपिएल 2027 को पहिलो पर्यायमा गृह गणनाको क्षेत्रमा हाइलाकान्दी जिल्लाले 93.3% काम सम्पूर्ण गर्दै राज्यको भित्र पहिलो स्थान प्राप्त गरेका छन् र जिल्लाको 6 वटा अञ्चलमा गृह गणनाको काम 100% सम्पूर्ण भएको छ। राज्यको लोकपाल उपमहापञ्जक भारती सान्दाले यो विषयलाई प्रकाश गर्नुभएको छ। आउने 6 अक्टोबरमा हुने नगाउँ लोकसभा समष्टिको उपनिर्वाचनको निम्ति राज्य चुनाव आयोगले अधिसूचना जारी गर्नको क्षेत्रमा समष्टिको प्रस्तुति आरम्भ भएको छ। यो चुनावको आगामी 16 सेप्टेम्बर मनोनयन दाखिलको अन्तिम दिन धार्य गरेको छ। मनोनयन पत्रको 17 सेप्टेम्बरमा परीक्षा गरिनेछ र मनोनयन प्रत्याहारको अन्तिम दिन 19 सेप्टेम्बर रहेको छ र मतदानको 6 अक्टोबर र 9 अक्टोबर मतदान अनुष्ठित हुनेछ। यता चुनाव आयोगले नगाउँ लोकसभा समष्टिको उपचुनावको दिन घोषणा गरेपछि नै जिल्लामा प्रशासनले चाहिने प्रस्तुति ग्रहण गरेको छ र जिल्ला आयुक्त अरण्य सैकाको उपस्थितिमा हिजो व्यवस्थागत मतदान र चुनावको अंशग्रहण छोटकरीमा स्विप कार्यसूची अंशीदारको रूपमा नगाउँ विश्वविद्यालयको सजागता कार्यसूची अनुष्ठित भएको छ। अल इन्डिया लिमिटेडको उद्योगमा भारतीय फुटबल संस्थाको तथा असम फुटबल संस्थाको तत्वावधानमा दुलियाजानको नेहरू मैदानमा आगामी 21 सेप्टेम्बरदेखि 3 अक्टोबरसम्म अल इन्डिया गोल्ड कप फुटबल प्रतियोगिता आयोजन गरिएको छ। उद्यापन समितिको सभापति माधुर्य बोरुवाले विज्ञप्तिद्वारा प्रकाश गरेअनुसार प्रतियोगितामा स्पोर्ट्स क्लब दिल्ली सिलोङ जङ एफसी पन्जाब एफसी नर्थ इस्ट युनाइटेड एफसी गुवाहाटी सुदेफा एफसी दिल्ली एनआरएल नुमलीगढ लेनोलेल एफसी सिल्चर लगायत केहीवटा फुटबलका दलले भाग लिनेछन्। प्रतियोगिता विजयी दललाई 7,50,000 र विजेता दललाई 3,50,000 रुपियाँले पुरस्कृत गर्नको साथसाथै प्रत्येक खेलको श्रेष्ठ खेलाडीहरूलाई नगद धनले पुरस्कृत गरिनेछ। सुन्दिन समाचार आजलाई पूरा भयो।

0: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुसा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोताबिन, यो हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मेरिमको 411.5 मिटर, तदनुसार 730 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयलाई स्टुडियोको घरअनुसार 3:21:48 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ अन्तर्वार्ताको कार्यक्रम।
1: आज हामीले हाम्रो स्टुडियोमा निम्त्याएर ल्याएका छौँ चर्चित गायक कलाकार रोहित सुनारज्यूलाई। र सुनारज्यू, तपाईँलाई हाम्रो स्टुडियोमा धेरै धेरै स्वागत छ। सबै चर्चा गर्ने अघिअघि तपाईँलाई हाम्रा कतिपय प्रश्नहरू छन्, ती प्रश्न तपाईँलाई हामी राख्न चाहन्छौँ।
2: हजुर,
1: सर्वप्रथम तपाईँलाई हाम्रो यो प्रश्न के छ भनेदेखि, तपाईँले सुरुवातमा यो साङ्गीतिक यात्रा कसरी सुरु गर्नुभयो त?
2: सानोदेखि गाउने सोख त थिएन अब मेरो।
1: हजुर,
2: फर्स्ट म डिब्रुगढमा पढाइ गर्दै थिएँ क्लास 11-12 गर्दाखेरि, अन्त त्यहाँ रुममा म यसै कोही बेला गिटार एउटा हुन्थ्यो, गिटार बजाएर गुनगुनाइराख्थेँ। अन्त त्यहाँ दाई एकजना हुनुहुन्थ्यो रूपक बरा, उहाँको सपोर्टले म आज यहाँ जे गीतहरू गाउँदैछु। मुरु अहिले दिल्लीमा बस्नुहुन्छ, उहाँलाई भन्नुभयो त धुनिया गाउँ लेखौँ भन्नुभयो मलाई, त गान गाउनु। त उहाँले एक दिन मलाई प्रोग्राममा लिएर जानुभयो, लता बरुवा हाजरिका उहाँको प्रोग्राम थियो, त्यो जाँदा मैले दुइटा गीत गाएँ। अन्त अलिक सपोर्ट पनि पाएँ मान्छेहरूको, सबैले, मेरो साथीहरू पनि गएको थियो मेरो साथमा, उहाँले पनि भन्यो त पाइबिदे ट्राई गर। अन्त बिस्तारै त्यसरी ट्राई गर्नु थालेँ। त्यहाँदेखि पछि म गुवाहाटी आएँ पढ्नुको लागि, पढाइ त भएन टोटल, पढाइ छोडेँ। अन्त म म्युजिक लाइनमा अलिक इन्ट्रेस्ट थियो, त्यसको पछि बिस्तारै म हजुर एल्फ्रेस्को भन्ने यहाँ तपाईँको फ्लोटिङ रेस्टुरेन्ट थियो तपाईँको, त्यहाँ सिङ्गरहरू मतलब इभिनिङ टाइममा प्रोग्रामहरू हुन्थ्यो, सिङ्गरहरू आउँथ्यो, म्युजिसियनहरू आउँथ्यो, उहाँहरू गीतहरू गाउँथे। त्यहाँ म हेर्नु जान्थेँ, जाँदा जाँदा एक दिन बिचमा पनि एउटा गीत गाएँ, फेरि अर्को

0: दिन जान्थे एउटा गीत चान्स लिन्थे अनि गाउनुको लागि
1: हजुर
0: त्यसरी
1: भन्न
0: गर्दाखेरि
1: जाँदाखेरि तपाईँको साङ्गीतिक यात्रा कसैले तपाईँको स्वर सुनेर उहाँले तपाईँलाई आँट दिनाले वा भरोसा दिनाले तपाईँले हो सकिन्छ गीत
0: हजुर
1: गाउन सकिने रहेछ भन्ने एउटा मनमा भाव आएर तपाईँ अघि बढ्दै
0: हजुर
1: गएको
0: हजुर
1: कुराको
0: हजुर
1: उल्लेख
0: हजुर
1: गर्नुभयो होइन
0: हजुर
1: त्यसो भए तपाईँले उहाँलाई धेरै धेरै धन्यवाद दिनुपर्ने
0: एकदम उमेश सर
1: रहेछ
0: मनदेखि नै धन्यवाद छ
1: हजुर
0: उहाँलाई।
1: त उहाँले गर्दा आज तपाईँ यो अवधासम्म पुग्नुभयो यसै तपाईँको घरमा साङ्गीतिक त्यस्तो केही माहौल थियो कि साङ्गीतिक
0: त्यस्तो घरमा त केही थिएन किनकि बाबा बाबु हुनुहुन्थ्यो टिचर हुनुहुन्थ्यो प्राइमेरी स्कुलको आमा मेडिकल डिपार्टमेन्टमा नोकरी गर्नुहुन्थ्यो बाबा पनि बिहान स्कुल जानुहुन्थ्यो आमा मेडिकल आफ्नो ड्युटी जानुहुन्थ्यो त्यस्तै गाउने मेन इन्ट्रेस्ट थियो मेरो खेलामा फुटबल खेल्थेँ म तपाईँको अन्डर 14 आसाम स्टेट नै खेलेछु अन्डर 14 र 16
1: हजुर
0: पिलिक चौधरी डेउकन ट्रफी
1: हजुर
0: फुटबल खेल्नु गुवाहाटी आउँथेँ धुबुरी आउँथेँ
1: हजुर
0: पछि पछि घरमा त्यसरी तर खालि सुन्नुमा आउँथ्यो बाउले चाहिँ पहिला खुब राम्रो गाउनुहुन्थ्यो भनेर
1: हजुर
0: मतलब
1: सायद
0: मेरो
1: त्यसैले गर्दा पनि तपाईँको
0: सायद
1: त्यो
0: होला होला
1: हजुर
0: त्यसको लागि
1: फोनमा त्यो
0: त्यसको लागि
1: हुनसक्छ
0: हुनुपर्छ
1: हजुर
0: किनकि मेरो बाहिरहरू जसले मलाई पढाउनुहुन्थ्यो प्राइमेरी स्कुलमा एम स्कुल उहाँले भन्थ्यो टु देउटा खुब धुनिया गीत गाइसिल हो उठे
1: हजुर
0: बाउले यस्तो पेपर रोल गरेर यस्तो लम्बा गरेर खिड्कीमा यस्तो लगाएर
1: हजुर
0: गाउनुहुन्थ्यो अरे अब
1: हजुर
0: सुन्नुमा आएको
1: भन्न जाँदाखेरि तपाईँले आफ्नो सुरुवातदेखि रहरले चाहिँ होइन कसैले भन्नाले अथवा कसैले प्रोत्साहन दिनाले तपाईँ यसरी साङ्गीतिक यात्रामा अघि बढ्दै जानुभयो र आज यो हतासम्म पुग्नुभयो यो जुन साङ्गीतिक यात्रा हो यो यात्रामा तपाईँले कतै तालिम पनि लिनुभएको छ कि
0: म बम्बे गएको थिएँ जब अमुल स्टार भोइस अफ इन्डिया भन्ने कम्पिटिसनमा
1: हजुर
0: त्यो गएको पछि मैले त्यहाँ अलिकति सिकेको थिएँ अलिक
1: हजुर
0: त्यहाँ सिक्थेँ त्यसको अगाडि पनि मैले सिकेको थिएँ भन्दा तपाईँको यहाँ आसामको हुनुहुन्छ दिगन्त भारती सर
1: हजुर
0: सरसित मैले पहिला सारेगामा जे सारेगामा जुन ग्रामर मेन अब हाम्रो क्लासिकल
1: हजुर
0: त्यो सारेगामा त्यो अलिकति क्लास मैले लिएको थिएँ एक दुई महिनाको
1: हजुर
0: सरसित त्यहाँदेखि बम्बे गएर अलिकति त्यहाँ एउटा राम्रो परिवेश पनि पाएँ मैले अल इन्डियादेखि बाहिरदेखि पनि स्टुडेन्टहरू मतलब जति पार्टिसिपेन्टहरू थियो सबै आउँदा सबैदेखि सुन्नु पाउँथेँ सिक्नु पाउँथेँ
1: हजुर
0: उहाँहरूले पनि सिकाउँथे
1: हजुर
0: त्यसरी अलिक अलिक सिक्दै जाँदै थिएँ अन्त अहिले बिस्तारै जे टाइम पाउँछु भिजिटमा सिक्दै गर्छु
1: हजुर स्टार भोइस अफ इन्डियामा जब तपाईँ छनौट हुनुभयो त्योभन्दा अघिसम्म तपाईँको तालिम त्यति साह्रो
0: पहिला
1: भए
0: थिएन थिएन
1: थिएन
0: एकदमै थिएन किनकि मैले
1: यसै गीत गाउनुहुन्थ्यो होइन
0: यसै रुममा यसो गुनगुनाउनु
1: तपाईँको एउटा गीत हामीले बिचमा चर्चामा आएको थियो अरुणाचल प्रदेशबाट बनिएको एउटा चलचित्र मे इन्डियन हम इन्डियन भन्ने त्यहाँ तपाईँले एउटा गीत गाउनुभएको थियो त्यो गीत सायद मैले पनि भुलेँ होला
0: मैले त
1: अलिअलि
0: भुलेँ एकदमै
1: र त्यो गीत धेरै राम्रो लागेको थियो त्यसबारेमा अलिकति के भन्नुहुन्छ कि क्या
0: त्यो एक्चुली म फर्स्ट जब गुवाहाटी आएको थिएँ मैले 2005 होला सायद
1: हजुर
0: 4-5 आएको थिएँ कि
1: हजुर
0: आउँदा यहाँ मेरो दाई एकजना हुनुहुन्छ पुलक नाथ म्युजिक डाइरेक्टर
1: हजुर
0: भने धेरै राम्रो काम गर्नुहुँदैछ अहिले
1: हजुर
0: उहाँले म्युजिक स्टार्ट गर्नुभएको थियो यहाँ तब सायद तपाईँलाई पनि भेटेको थिएँ अन्त कृष्ण श्रेष्ठ दाईलाई भेटेको थिएँ दाईले तपाईँलाई मलाई चान्स दिनुभएको थियो मौका दिनुभएको थियो त्यहाँ एउटा फिल्म हुँदैछ भाइ तिमी ट्राई गर भन्नुभएको थियो मलाई त्यहाँ मैले कोसिस गर्थेँ खालि अहिले याद छैन मलाई गीत चाहिँ मैले भुलेँ धेरै साल भयो अहिले एकदमै याद
1: सुरुवातमा तपाईँले जब गुनगुनाउनु थाल्नुभयो तपाईँलाई कुनै याद होला कली एउटा जसले चाहिँ तपाईँलाई प्रेरणा दिएको थियो
0: त्यसरी त याद मलाई एकदम बिल्कुलै छैन किनकि म एकदम म्युजिक लाइनमा टोटली थिएन है मतलब
1: हजुर
0: किनकि हाम्रो त्यहाँ सदियामा माहौल पनि थिएन म्युजिक स्कुल थिएन केही थिएन खालि मेरो इन्ट्रेस्ट खेलामा थियो त्यति याद थिएन खालि पछि पछि आउँदा आउँदा म जब इन्ट्रेस्ट भयो यहाँ आएर डिब्रुगढ आएँ पढाइको लागि गुवाहाटी आएँ
1: हजुर
0: तब चाहिँ अलिकति एउटा दुइटा गाना सुन्नु थालेँ त्यसरी चाहिँ इन्ट्रेस्ट बढेको थियो
1: हामीलाई त्यस्तै तपाईँलाई सुरुमै गीत गाएका गीतहरूभित्रमा स्टेज प्रोग्राम गरेको गीतहरूभित्रमा कुनै एउटा कहिले गुनगुनाइदिनुहोस् त अलिकति हाम्रो श्रोताहरूले पनि सुनौँ
0: टुटा टु

0: कैलाश
1: चलो फिर
0: खेरको
1: सुनाओ।
0: कण्ठमा हजुर हजुर धेरै नै मिठो गीत छ यो, धेरै चर्चामा आएको गीत पनि हो र सुनारजी चर्चा हामीले जारी नै राखेका छौँ। तपाईँलाई हाम्रा अरू धेरै प्रश्नहरू पनि छन्, हाम्रा श्रोताहरूले पनि
1: हजुर
0: जान्न चाहेका छन् तपाईँको बारेमा दुई कुरा। जुन स्टार भोइस अफ इन्डियामा तपाईँ छनौट भएर जानुभयो,
1: हजुर
0: त्यहाँ तपाईँ अन्तिम चारमा
1: टप
0: आउनु
1: फोर्समा
0: पनि भएको थियो, त्यस यात्रा बारेमा अलिकति हाम्रा श्रोताहरूलाई भन्नुहुन्छ
1: त्यो
0: कि?
1: त्योभन्दा तपाईँको फर्स्ट मेरो एकजना साथी थियो तपाईँको विकास भन्ने, उहाँ अहिले हुनुहुँदैन, उसले मलाई बहुत सपोर्ट गर्थ्यो यसको बारेमा।
0: हजुर
1: त्यहाँदेखि उहाँ फर्स्ट मेरो गुरु

0: सिंह भनेर एकजना एएसी हुनुहुन्थ्यो सदियामा, मेरो साथीको उहाँसित राम्रो रिलेसन थियो। म कहिले पनि घरमा जाँदा उसले भन्थ्यो मुड लोक रहेछ नसक्छ भाल गान गाए पनि माटोक सुन। त्यहाँ सरको रुममा जान्थेँ, एएसी सरकोमा जान्थेँ, ऊ पनि म्युजिकको एकदम धेरै पग्ला, मतलब उहाँ गिटार बजाउने गाना गाउने बेलुका भए त्यहाँ म पनि सुनाउँथेँ। उहाँले भन्नुभयो तुम ट्राई गरो, पन्जाबी मान्छे हुनुहुन्थ्यो, तुम ट्राई करो, मैं जो भी हो सकता है मेरा तरफ से आपके लिए, मतलब तुम्हारे लिए करूँगा।
1: अच्छा,
0: तो ऐसे करता मैं फिर ऑडिशन गुवाहाटी में भाती लैंडमार्क होटल में, यहाँ होटल लैंडमार्क में, वहाँ देखिए फ़ोन आया सदिया, देखिए सर ने फ़ोन करूँ भाई कहाँ पे हो, ऑडिशन दोगे ऐसे भन्नु भाई। हाँ सर, मैंने बोले हुन्छ सर ने भन्नु, सारे गाँव को ऑडिशन होंगे सर या इंडियन आइडल को के भन्नु भाई। तो मैं ऑडिशन दिन गए वहाँ, मैं जब पुगे 1 बजे शायद पुगे थे, तो फॉर्म भी नहीं एवटे थे, लास्ट फॉर्म एवटा थे, तो फॉर्म फिलअप करें मैं ऑडिशन दे, मलाई थाहै भएन कसले सेलेक्ट भएर बम्बे कसले पुगे किनकि म गाना पनि धेरै जान्दैन थिएँ, त्यो दुई तिनवटा मात्रै गीत जान्दै थिएँ अलिक अलिक, त्यसलाई घुमाइ घुमाइ गाइराख्थेँ।
1: त्यो हाम्रो लागि तपाईँको लागि कति ठुलो कुरो हामी जान्दैनौँ, तर हाम्रो लागि चाहिँ हाम्रो जातिको लागि एउटा ठुलो गौरवको विषय थियो, गौरवको विषय आज पनि रहिआएको छ। र तपाईँलाई आज सबैले जान्दछन् स्टार भोइस अफ इन्डियामा एकजना पार्टिसिपेन्टको रूपमा, र तपाईँ अन्तिम चारमा पनि पुगिसक्नु भएको थियो, र आज त्यसो हुँदाले आज तपाईँ यस यात्रामा अघि बढिरहनु भएको छ, हाम्रो उत्तरोत्तर कामना छ तपाईँलाई। अर्को प्रश्न के रहेको छ भनेदेखि, अहिले यो समयमा तपाईँ यो सङ्गीत यात्रामा कहाँ कस्तो के अघि बढिरहनु भएको छ?
0: अहिले त बस त्यही कोसिसै गरिरहेछु, अब यहाँ आफ्नो सिङ्गिङ इम्प्रुभ गर्नु कोसिस गर्दैछु राम्ररी जसरी सक्यो। अब मेनली मेरो इन्ट्रेस्ट थियो बलिउड म्युजिकमा, त्यहाँ बाहिर जाने, अब त्यसको लागि ट्राई पनि गरिराख्छु आसाममा पनि जति
1: सक्छु। होइन
0: गरेको छैन त्यसरी, किनकि म अब त्यहाँ बस्नु पऱ्यो, बम्बेमा बस्नु पऱ्यो, टाइम दिनु पऱ्यो, उहाँ सिक्नुपर्छ धेरै। मेरो अहिले मेन प्लेनै सिक्ने, किनकि अहिले सिक्ने टाइम हो, सिक्दिएको छु, मेरो जहाँ लकमा छ भने आफै आफै हुन्छ पछि।
1: हजुर, बम्बईको साथसाथ जब तपाईँको घर आसाममा पर्छ होइन, हाम्रो आसामको जुन साङ्गीतिक क्षेत्र छ एउटा वृहत क्षेत्र छ, त्यो तपाईँलाई पनि थाहा छ। यहाँको साङ्गीतिक जुन माहौल हो यहाँको लागि तपाईँ के कस्तो गर्दै हुनुहुन्छ?
0: यहाँ त अब आसाममा जति सक्छु आफ्नो, मैले एउटा गीत पनि गरेको थिएँ बिचमा, बुकुर लाला भने आहा भने फोक नेपाली मिक्स गरेर, त्यसरी गीतहरू एउटा दुइटा गरिराख्छु। आसाम आसामिज मुभीमा फिल्ममा दुईवटा गएको छु, त्यहाँ तपाईँको पलाश गोगोई म्युजिक डाइरेक्टर हुनुहुन्छ, उहाँले धेरै मौका दिनुहुन्छ हामीलाई, नयाँ जति पनि हुन्छ ट्यालेन्टहरू।
1: त्यो गीत चाहिँ के थियो, अलिकति गुनगुनाइदिनुहुन्थ्यो कि?
0: कामी जिती ताबो रोखुन जेले पोरे सिथिखन ताते आसे मोरोमी बोतोरा सेनी मिथा कथाबुर लिखी बनुआ रुमो।

0: हजुर,
1: यस्तो फोकको
0: धेरै
1: रहेछ
0: नै
1: तर
0: हजुर
1: जस मिक्स गरेर
0: फोक,
1: ट्राई गरेको थियो होला।
0: हजुर, यसमा फोकको झलक छ,
1: हजुर हजुर
0: लोक संस्कृतिको एउटा झलक छ,
1: हजुर यो मेरो एल्बमको फर्स्ट गीत हो,
0: फर्स्ट
1: मतलब
0: गीत थियो नि।
1: फर्स्ट
0: हजुर
1: मैले यहाँ आएर आसामिस गीत पहिला गरेको,
0: हजुर
1: त्यो अहिले
0: हजुर
1: बिहु मोडर्न बिहु पनि गरेँ मैले, राम्रो रेस्पोन्स छ।
0: हजुर
1: तपाईँको पुराना बिहुहरू जस्तो जुराना हुन्छ त्यसलाई मोडर्न ट्रिटमेन्टमा म्युजिक गरेर तपाईँको रङ्गिन खडिया,
0: हजुर
1: रङ्गिन खडिया भनेर एल्बम रिलिज गरेँ, खुब राम्रो रेस्पोन्स पाउँछु मान्छेदेखि।
0: हजुर तपाईँ बम्बईमा हुनुहुन्छ, बम्बईसँग तपाईँको सम्पर्क छ, उहाँको हिन्दी गीतहरूमा तपाईँको चर्चा रहिरहेको छ, आसाममा तपाईँको आसामिस गीतहरूमा पनि तपाईँले चर्चा गरिरहनु भएको छ, त्यसरी नै एल्बमहरू बनाइरहनु भएको छ, र त्यसरी नै हाम्रो जुन यो नेपाली गीती सङ्गीतमा तपाईँले त्यस्तै केही एल्बमहरू अरू केही बनाउनु भएको छ कि?
1: प्लान गर्दैछु त्यसो गर्ने के भा
0: हजुर
1: गीतहरू गर्ने, किनकि धेरै सुन्नु पाउँदैन यहाँ हामीले नेपाली गीतहरू, र यहाँ आसाममा त परिवेश त्यस्तो म्युजिक आसामिस म्युजिक चलिरहेको छ। हामी बिहुको टाइममा बिहु प्रोग्राम गऱ्यो, बिहु गीतहरू गायो, आसामिस मोडर्नहरू गायो, घरमा बज्दै हिन्दी, तर बिचमा कहिले भए युट्युबमा हेरेमा नेपाली गीतहरू सुन्छु यस्तै। त्यही हिसाबमा इच्छा छ धेरै गर्ने, नेपाल
0: हजुर
1: नेपालदेखि गर्छु, तर जहिले पनि गर्छु, अब नेपालमै काम गर्ने प्लान छ।
0: हजुर
1: त्यहाँको म्युजिक धेरै राम्रो पनि हुन्छ, लिरिक्स राम्रो हुन्छ,
0: हजुर
1: कम्पोजिसनै राम्रो हुन्छ।
0: यहाँ अर्को कुरा के छ भनेदेखि, तपाईँले हाम्रा श्रोताहरूलाई हिन्दी त अब तपाईँले भनिहाल्नु भयो, हिन्दी
1: हजुर
0: क्षेत्रमा तपाईँको धेरै यात्रा गरिसक्नु भएको छ, त्यसरी नै आसाम क्षेत्र पनि तपाईँले यात्रा गर्नुभएको छ, र नेपाली जुन गीती क्षेत्र हो त्यसमा तपाईँले धेरै स्टेज पर्फर्मेन्स पनि गर्नुभएको छ, होइन
1: हजुर गरिन्छ अलिकति
0: गरिआउनु भएको छ र गरि पनि रहनुभएको छ।

0: हाम्रा श्रोताहरूलाई तिनै बिच पनि कुनै एउटा नेपाली गीत पनि त्यसरी गुनगुनाएर अलिकति सुनाइदिनुहुन्छ भन्ने हामी आशा राख्छौँ।
1: हजुर, अलिकति अब याद गर्नु। मैले अहिले नयाँ गीत सुनेको थिएँ, मलाई राम्रो लाग्यो त्यो गीत नेपालको।
0: हजुर,

0: मलाई धेरै मतलब अहिलेसम्म जति पनि सुनेछु नेपाली गीत सबसे मतलब फेभरेट मनपर्ने गीत, भिडियो पनि यति राम्रो, लिरिक्स यति राम्रो, म्युजिक यति राम्रो, मतलब सिङ्गिङ पनि यति राम्रो, त्यस्तो गीतहरू इन फ्युचर गर्नु पाए त धेरै राम्रो लाग्छ।
1: हजुर, आसामको सोध्या जस्तो ठाउँमा रहेर पनि तपाईँ त्यहाँदेखि बम्बईसम्म पुगेर बम्बईमा तपाईँले अब यस्तो स्टार भोइस अफ इन्डिया जस्तो एउटा ठुलो कार्यक्रममा भाग लिन पाउनु र हाम्रो जातिका लागि एउटा गौरवको विषय पनि हो र आजसम्म तपाईँको त्यो साङ्गीतिक यात्रा चलिरहेको छ र आगामी दिनहरूमा पनि तपाईँको हामी उत्तरोत्तर कामना गर्छौँ यो जुन साङ्गीतिक लाइन हो तपाईँको फलेर फुलेर जाओस् र यहाँ हाम्रो समय पनि छुट्टिँदै आएको छ त्यसले गर्दाखेरि तपाईँ एकजना युवा गायक कलाकारको रूपमा हाम्रा जति पनि अरू उदित कलाकारहरू छन् जसले चाहिँ प्लेटफर्म पाएका छैनन् त उहाँहरूको लागि तपाईँ एउटा के सुझाव दिन चाहनुहुन्छ?
0: एक्चुली सुझाव भन्दा अब म सुझाव दिने खालको मेरो आफ्नो त्यो क्वालिटी म भएको छैन, म सिक्दैछु किनकि मेरो पनि अहिले जस्ट म ट्राई गर्दैछु अब नयाँ मेरो यो लाइनमा म पनि धेरै साल भएको छैन र पनि म भन्छु सिम्पली बस्नुहोस्, जति सक्नुहोस् सिम्पली बस्नुहोस्, प्र्याक्टिस गर्नुहोस्, कसको कहाँ कहिले लाकमा के हुन्छ कसैलाई थाहा हुँदैन, सिम्पली जे गाउनुहुन्छ मनले गाइराख्नुहोस्, प्र्याक्टिस गरिराख्नुहोस्, राम्रो मान्छेलाई भेट्नुहोस्, जहाँ पनि पाउनुहुन्छ सिक्नु जानुहोस्, स्याहार्नुहोस् ठुलो सबैसँग म्युजिक सेयर गर्नुहोस्, त्यही भन्न चाहन्छु किनकि त्यसले नै हेल्प गर्छ भनेर सोच्छु म। अब
1: हजुर रोहित सुनाज्यू, आज तपाईँलाई स्टुडियोमा आएर आफ्नो व्यस्ततापूर्ण समयको बिचमा पनि हामीलाई समय निकालेर यहाँ हाम्रो स्टुडियोमा आउनुभयो र तपाईँका दुई कुरा, हामीले जान्न चाहेका दुई कुरा, तपाईँले भन्न चाहेका दुई कुराहरू हाम्रो श्रोताहरूलाई तपाईँले ज्ञात गराउनुभयो, जानकारी गराइदिनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै मुरीमुरी धन्यवाद छ।
0: तपाईँलाई पनि धन्यवाद छ मलाई यहाँ बोलाउनु भयो, हामीलाई नयाँ जेनेरेसन हिसाबले हामीलाई पनि सपोर्ट गर्नुहुँदैछ त्यसको लागि धेरै धेरै धन्यवाद छ।
1: हजुर धन्यवाद।
2: श्रोताहरूले दिनहरू सुन्नुहुँदै थियो अन्तर्वार्ताको कार्यक्रम रोहित सुनासित भएको केही कुराकानी, साथै यो कार्यक्रम पूर्व प्रसारित थियो र श्रोताबिन कार्यक्रमको अघिल्लो चरणमा हजुरहरूलाई प्रस्तुत छ रोजगार समाचार र श्रोताबिन रोजगार समाचार सुनितपुर जिल्लाको तिसपुर ढिकियाजुली ठेलामारा सारीदुवार नौदुवार राजा चक्रमा खाली भएको मुठ 43 गाउँ प्रधान पदको निम्ति आवेदन मागिएको छ र तनखा महिनामारी 14,000 रुपियाँ र 10 कक्षा उत्तीर्ण भएको प्रार्थी हुनुपर्दछ र प्रार्थीको उमेर 30 वर्षदेखि 65 वर्षभित्र हुनुपर्दछ र प्रार्थी संश्लिष्ट ठाउँको सम्पत्ति रहेको हुनुपर्दछ र विशेष जानकारीको निम्ति sonitpur.gov.in यो वेबसाइट हेर्न सक्नुहुन्छ। इच्छुक प्रार्थीले आफ्नो प्रपत्र पूर्ति गरेर चाहिने नथिपत्रसित आउने 15 सेप्टेम्बरमा बेलुकी 5 बजीभित्र सोनितपुर जिल्लाको आयुक्त कार्यालयमा कानङ्गो शाखामा जमा दिन पर्दछ। यसरी नै ब्याङ्क अफ इन्डिया नामक प्रतिष्ठानमा खाली भएको 1,100 वेल्थ एक्जिक्युटिभ र क्रेडिट एनालिस्ट पदको निम्ति आवेदन मागिएको छ। वेल्थ एक्जिक्युटिभ पदको संख्या 1,000, प्रार्थी स्नातक हुनुपर्दछ र म्युचुअल फन्ड डिस्ट्रिब्युटर र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस र डिस्ट्रिब्युटर आदि केहीवटा निर्दिष्ट विषयमा सर्टिफिकेट रहेको हुनुपर्दछ र प्रार्थीको उमेर 22 वर्षदेखि 32 वर्षभित्र हुनुपर्दछ। क्रेडिट एनालाइस्ट पदको संख्या 100, प्रार्थी स्नातक हुनुको साथसाथै चार्टर्ड एकाउन्टेन्ट हुनुपर्दछ र उमेर 21 वर्षदेखि 33 वर्षभित्र हुनुपर्दछ र विशेष जानकारीको लागि आवेदनको वेबसाइट bankofbarodaofbank.in यो आवेदनको अन्तिम मिति 24 सेप्टेम्बरसम्म तोकिएको छ। यसरी नै केन्द्रीय लोकसेवा आयोगले कम्बाइन्ड जिइओ साइन्टिस्ट एक्जिक्युटिभ एक्जामिनेसन 2027 को यो

परीक्षा आयोजन गरेको छ। यसद्वारा जियोलोजिस्ट, जियोसाइटिस्ट, केमिस्ट आदि केहीवटा वर्गका मुठ 127 वटा पदको निम्ति प्रार्थी चुनाव गरिनेछ र प्रार्थीको उमेर 21 वर्षदेखि 32 वर्षभित्र हुनुपर्दछ। र विशेष जानकारीको लागि आवेदनको वेबसाइट रहेको छ upsc.gov.in र आवेदनको अन्तिम मिति 22 सेप्टेम्बरसम्म तोकेको छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दैछ आकाशवाणी गुवाहाटीको महबुब शाख अन्तर्गत नेपाली प्रसारण सेवाबाट। श्रोताबिन कार्यक्रमको अन्तिम चरणमा हजुरहरूलाई मनोरञ्जन गराउँदै प्रस्तुत छ गीतको कोसेली। आउनुहोस् त पहिलो गीत सिकार्नुहोस् जुबिन गार्गको कण्ठमा यो गीत।